0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज बुध है, जुलहज की 10 और मई की 27 तारीख। ये रेडियो पाकिस्तान है। आसफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। कौम आज हज़रत इब्राहिम अलैहिस्सलाम और हज़रत इस्माईल अलैहिस्सलाम की अजीम कुर्बानी की याद में ईद उल अज़हा मजहबी अकीदत व एहतराम के साथ मना रही है। सदर, वज़ीर आज़म और मुसल्ला अफ़वाज के सरबराहान ने ईद पर अपने पैगामात में माशरे के महरूम तबकात को ईद की खुशियों में शामिल करने पर जोर दिया है। वज़ीर आज़म और तुर्किया के सदर ने टेलीफोन पर गुफ्तगू में तिजारत और सरमायाकारी के शोबों में दो तरफा तआवुन में इजाफे पर इत्तफाक किया है। नायब वज़ीर आज़म ने कहा है कि जनूबी एशिया में हठधर्मी यकतरफा इकदामात या जबर की बुनियाद पर पायदार अमन कायम नहीं किया जा सकता। गजा पर इसराइली फजाई हमलों में मजीद 7 फलस्तीनी शहीद हो गए हैं। पाकिस्तान और ऑस्ट्रेलिया के दरमियान 3 मैचों की सीरीज का पहला एक रोजा बैन अल-अक़वामी क्रिकेट मैच हफ्ते को रावलपिंडी में खेला जाएगा। और अब खबरों की तफसील। कौम आज हज़रत इब्राहिम अलैहिस्सलाम और हज़रत इस्माईल अलैहिस्सलाम की अजीम कुर्बानी की याद में ईद उल अज़हा मजहबी अकीदत व एहतराम के साथ मना रही है। दिन का आगाज मसाजिद में उम्मत मुस्लिमा की फलाह व बहबूद और मुल्क में अमन तरक्की और खुशहाली के लिए खुसूसी दुआओं से हुआ। मुल्क भर के तमाम शहरों, कस्बों और देहात में मसाजिद, ईदगाहों और खुले मकामात पर नमाज ईद के इज्तिमात मुनक्किद हो रहे हैं। उलमाए करम अपने खुतबात ईद में हज़रत इब्राहिम अलैहिस्सलाम और हज़रत इस्माईल अलैहिस्सलाम की अजीम कुर्बानी की अहमियत और फ़लसफे को उजागर कर रहे हैं। लोग सुन्नत इब्राहिमी की पैरवी में जानवरों की कुर्बानी करेंगे। वफाकी और सूबाई हुकूमतों ने किसी भी नाखुशगवार वाक़े से निपटने के लिए सिक्योरिटी के जामे इंतजाम किए हैं। मुख्तलिफ शहरों और कस्बों की मकामी इंतजामिया ने ईद के दिनों में आलाइशों और दीगर फजले को ठिकाने लगाने के लिए खसूसी इंतजाम किए हैं। रेडियो पाकिस्तान ईद उल अज़हा के हवाले से खसूसी प्रोग्राम नशर करेगा। सदर आसिफ अली जरदारी और वज़ीर आज़म शहबाज शरीफ ने तमाम पाकिस्तानियों और पूरी उम्मत मुस्लिमा को ईद उल अज़हा की दिली मुबारकबाद दी है। अपने अलग अलग पैगामात में उन्होंने कहा कि ईद उल अज़हा मुसलमानों को अल्लाह ताला की अतात, सबर, वफादारी, इखलास और ईसार के अजीम जज्बे की याद दिलाती है, जिसकी रोशन मिसाल हज़रत इब्राहिम अलैहिस्सलाम और हज़रत इस्माईल अलैहिस्सलाम की अजीम सुन्नत में मिलती है। सदर ने कहा कि कुर्बानी की हकीकी रूह का तकाजा है कि हम अपने दिलों में दूसरों के लिए जगह पैदा करें। उन्होंने कहा कि ईद की खुशियां उस वक्त तक मुकम्मल नहीं होती जब तक ज़रूरतमंदों, यतीमों, बेवाओं, खुसूसी अफराद और माशरे के दीगर महरूम तबकात को उनकी खुशियों में शामिल न किया जाए। वज़ीर आज़म शहबाज शरीफ ने कहा कि इसार, इत्तेहाद, जगजहती का जज्बा अक़्वाम की पायदार तरक्की और खुशहाली के लिए नागुज़ीर है। उन्होंने कहा कि इस मौके पर पूरी कौम फ़लस्तीन और भारत के गैर कानूनी ज़ेर कब्ज़ा जम्मू कश्मीर में अपने मज़लूम भाइयों और बहनों के साथ मुकम्मल जगजहती का इजहार करती है। नायब वज़ीर आज़म इसहाक़ डार ने भी पाकिस्तान और दुनिया भर के मुसलमानों को ईद उल अज़हा की मुबारकबाद दी है। ईद उल अज़हा के पुरमसरत मौके पर चीफ ऑफ आर्मी स्टाफ और चीफ ऑफ डिफेंस फोर्सेस फील्ड मार्शल सैयद आसिम मुनीर, बहरिया के सरबरा एडमिरल नवीद अशरफ और फजाइया के सरबरा जहीर अहमद बाबर सिद्धू ने पाकिस्तानी अवाम को दिली मुबारकबाद दी है। फौज के शोबे तालुकात आमा के मुताबिक पाकिस्तान के मुसल्ला फाज, पाकिस्तानी अवाम के अज़्म व हौसले और शहदा, मुसल्ला फाज, कानून नाफिज़ करने वाले इदारों और वतन के तहफ्फुज़ के लिए खदमात अंजाम देने वाले शहरियों की कुर्बानियों को खिराज तहसीन पेश करते हुए मुल्क में पायदार अमन, खुशहाली और कौमी यकजहती के लिए दुआगो हैं। वज़ीर-ए-आज़म शहबाज शरीफ ने ईद उल अज़हा के पुरमसरत मौके पर तुर्किया के सदर रजब तैयब उर्दवान से टेलीफोन पर गुफ्तगू की। इंतहाई दोस्ताना खुशगवार माहौल में होने वाली गुफ्तगू के दौरान वज़ीर-ए-आज़म ने तुर्क क़यादत और बरादर अवाम को ईद उल अज़हा की मुबारकबाद पेश की, जिसका सदर तैयब उर्दवान ने भी पुरजोश अंदाज में जवाब दिया। दोनों रहनुमाओं ने अपनी हालिया आला सतह की मुलाकातों में किए गए अहम फैसलों पर तेज़ी से अमल दरामद इत्तफाक किया। खुसूसन तिजारत और सरमायाकारी के शोबों में दो तरफा तआवुन को मजीद फरोग देने पर जोर दिया गया। انہوں نے خطے میں جاری امن کی کوششوں پر بھی تبادلہ خیال کیا. دونوں رہنماؤں نے مذاکرات، استحکام اور کشیدگی میں کمی کے ذریعے خطے میں امن کے فروغ کے لیے قریبی تعاون جاری رکھنے پر اتفاق کیا. نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار نے کہا ہے کہ جنوبی ایشیا میں ہٹ دھرمی، یک طرفہ اقدامات یا جبر کی بنیاد پر پائیدار امن قائم نہیں کیا جا سکتا. یہ بات انہوں نے اقوام متحدہ کی سلامتی کونسل میں بین الاقوامی امن و سلامتی سے متعلق کھلے مباحثے سے خطاب کرتے ہوئے کہی. نائب وزیر اعظم نے کہا کہ کشمیری عوام کو حق خود ارادیت دینے کے وعدوں سے متعلق سلامتی کونسل کی متعدد واضح قراردادوں کے باوجود تقریباً 8 دہائیوں سے جموں کشمیر کا تنازع تصفیہ طلب ہے. اسحاق ڈار نے کہا کہ آبی جارحیت کو ہرگز ہتھیار کے طور پر استعمال نہیں کرنا چاہیے. معاہدوں کا احترام، متنازعات کو بین الاقوامی قانون، مذاکرات اور سلامتی کونسل کی متعلقہ قراردادوں پر عمل درآمد کے ذریعے حل کیا جانا چاہیے. اسحاق ڈار نے مسئلہ فلسطین کے حوالے سے کہا کہ جب تک بیرونی قبضہ، جبری بے دخلی اور غیر قانونی یہودی بستیوں کی توسیع جاری رہے گی، مشرق وسطی میں پائیدار امن قائم نہیں ہو سکتا. غیر قانونی یہودی بستیوں کی انہوں نے کہا کہ پاکستان فلسطینی عوام کے حق خود ارادیت اور 1967 سے پہلے کی سرحدوں پر مشتمل ایک آزاد، قابل عمل اور خود مختار فلسطینی ریاست کے قیام کی غیر متزلزل حمایت کا اعادہ کرتا ہے جس کا دارالحکومت القدس شریف ہو. اسحاق ڈار نے کہا کہ ایران اور خلیجی برادر ممالک کے ایک دوست، ہمسایہ ملک اور امریکہ کے ساتھ دیرینہ تعلقات رکھنے والے ملک کی حیثیت سے پاکستان ہمیشہ ضبط و تحمل، کشیدگی میں کمی اور سفارتی عمل کی جانب رجوع کرنے کا زبردست حامی ہے. اسحاق ڈار نے کہا کہ پاکستان اس سلسلے میں اپنی مخلصانہ کوششوں کو عزم اور لگن کے ساتھ جاری رکھے ہوئے ہیں. یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں. نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار نے نیو یارک میں اقوام متحدہ کی سلامتی کونسل کے کھلے مباحثے کے موقع پر آذربائیجان کے وزیر خارجہ جیہون بیراموف سے ملاقات کی. فریقین نے ترجیحی تجارتی معاہدے اور ٹرانزٹ ٹریڈ معاہدے کے فریم ورک کو مؤثر بنانے کے ذریعے معاشی فوائد میں اضافہ کرنے اور توانائی اور ایل این جی کے شعبوں میں تعاون کو وسعت دینے پر اتفاق کیا. نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار نے نیو یارک میں کمبوڈیا کے وزیر خارجہ پراگ سوکھون سے ملاقات کی. دونوں رہنماؤں نے مختلف شعبوں میں دو طرفہ شراکت داری کو مضبوط بنانے کے لیے قریبی تعاون کے مشترکہ عزم کا اعادہ کیا. نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار نے نیو یارک میں کوسٹا ریکا کے وزیر خارجہ مینول ٹوار روویرا سے بھی ملاقات کی. فریقین نے پاکستان اور کوسٹا ریکا کے درمیان دو طرفہ تعلقات کا جائزہ لیا اور باہمی دلچسپی کے مختلف شعبوں میں اعلیٰ سطح کے مسلسل رابطوں کے ذریعے تعاون کو مزید مضبوط بنانے پر اتفاق کیا. چیف آف آرمی سٹاف اور چیف آف ڈیفنس فورسز فیلڈ مارشل سید عاصم منیر کی قیادت میں ثالثی کی کوششوں نے امریکہ اور ایران کے درمیان کشیدگی میں کمی لانے کے حوالے سے پاکستان کے مؤثر مگر خاموش کردار کو عالمی سطح پر ایک قابل ستائش بنا دیا ہے، جس کے نتیجے میں پاکستان مشرق وسطی میں جنگ بندی اور امن کی کوششوں کے لیے ایک قابل اعتماد رابطہ ملک کے طور پر سامنے آیا ہے. ٹی آر ٹی اور سی بی ایس سمیت بین الاقوامی ذرائع ابلاغ نے فیلڈ مارشل سید عاصم منیر کی کوششوں کو سراہا ہے جو ان سفارتی اقدامات میں پیش رہے. ان کے عملی، حقیقت پسندانہ اور نتائج پر مبنی سفارتی انداز کو امریکہ اور ایران کے درمیان انتہائی مشکل ادوار میں بھی رابطے برقرار رکھنے کا اہم ذریعہ قرار دیا گیا ہے. غزہ پر اسرائیلی فضائی حملوں میں کم از کم 7 فلسطینی شہید ہو گئے ہیں. امریکہ اور قطر کی ثالثی سے گزشتہ سال اکتوبر میں ہونے والی جنگ بندی کے بعد سے اسرائیلی حملوں میں اب تک 900 سے زائد فلسطینی شہید ہو چکے ہیں. پاکستان اور آسٹریلیا کے درمیان 3 میچوں کی سیریز کا پہلا ایک روزہ بین الاقوامی کرکٹ میچ ہفتے کو راولپنڈی میں کھیلا جائے گا. دونوں ٹیموں کے درمیان سیریز کے بقیہ 2 میچ آئندہ ماہ کی 2 اور 4 تاریخ کو لاہور میں کھیلے جائیں گے. اور اب موسم. محکمہ موسمیات کی پیش گوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک جبکہ وسطی اور جنوبی علاقوں میں شدید گرم رہے گا. تاہم بالائی علاقوں میں رات کے وقت مطلع جزوی طور پر ابر آلود رہنے کا امکان ہے. آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت اسلام آباد اور مظفر آباد 21 ڈگری سینٹی گریڈ، لاہور اور پشاور 26، کراچی 29، کوئٹہ 18 جبکہ گلگت اور مری میں 14 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا. بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، اننت ناگ اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود اور موسم خشک رہنے کی توقع ہے جبکہ جموں، پلوامہ اور شوپیاں میں موسم خشک رہے گا. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، اننت ناگ اور بارہ مولہ میں 14 ڈگری سینٹی گریڈ، جموں 26، لہ 4 جبکہ شوپیاں اور پلوامہ میں 15 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا. آخر میں خبروں کا خلاصہ ایک مرتبہ پھر سن لیجیے. قوم آج حضرت ابراہیم علیہ السلام اور حضرت اسماعیل علیہ السلام کی عظیم قربانی کی یاد میں عید الاضحیٰ مذہبی عقیدت و احترام کے ساتھ منا رہی ہے. صدر وزیر اعظم محمد صلی اللہ علیہ وسلم کے سربراہان نے عید پر اپنے پیغامات میں معاشرے کے محروم طبقات کو عید کی خوشیوں میں شامل کرنے پر زور دیا ہے. وزیر اعظم اور ترکیہ کے صدر نے ٹیلی فون پر گفتگو میں تجارت اور سرمایہ کاری کے شعبوں میں دو طرفہ تعاون میں اضافے پر اتفاق کیا. غزہ پر اسرائیلی فضائی حملوں میں مزید 7 فلسطینی شہید ہو گئے ہیں. اور اسی کے ساتھ خبریں ختم ہوئی. مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk.
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاول پور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. Tune in to the one above, FM 101.
2: For latest news headlines, after every 1 hour, tune in to FM 101, the channel of Radio Pakistan.

0: मैं उस्मान बिन इमदाद का एक मैसेज शामिल करना चाहता हूँ। सबसे पहले, मेरे बहुत पुराने लिसनर हैं और बहुत अरसे से सुनते हैं मुझे जद्दा से, जिस मुल्क के जिस शहर से आप सुनते हैं और ख़ास तौर पे जिस मुल्क से आप सुन रहे हैं, मेरी बड़ी मोहब्बत है इस मुल्क से, सऊदी अरेबिया। और मेरा ख्वाब है कि मुझे वहाँ पे आना है, मक्का में, मदीना में, उन गलियों में घूमना है। तो उस्मान बिन इमदाद का मैसेज है, प्रवीण साहिबा आपने भी गौर से सुनना है और तमाम सुनने वालों ने भी गौर से सुनना है। आपने एक कोटेशन हमें अभी बताई थी कि इस मरतबा 577 लोग जो हैं वो शहीद हुए, उस हवाले से आपने शायद ये पुराना एक मैसेज था जिसको आपको लगा कि इस साल में शायद ये हुआ है 2026 में, ऐसा नहीं है। जद्दा से सुन रहा हूँ, सबको ईद मुबारक। सबसे पहले एक कॉलर ने हज पर 577 के हज पर शहीद होने वाले लोगों की बात की थी, तो मैं, ये 2 साल पहले का वाकया है जो लोग इस साल बगैर सोचे समझे शेयर कर रहे हैं। इस साल माशाल्लाह अरेंजमेंट्स बहुत अच्छे थे, ठीक है। उस्मान बिन इमदाद, बहुत शुक्रिया, थैंक यू वेरी मच। ये जो आपने अभी सही मैसेज हम तक पहुंचाया है ना, ये जो मैसेज फॉरवर्ड किया है, बहुत अच्छा किया आपने। हम बाज़ औक़ात फॉरवर्ड मैसेजेस को सीरियसली ले लेते हैं, उसके बारे में कभी गौर व फिक्र नहीं करते, सोच विचार नहीं करते, उसके बारे में सोचते नहीं है कि ये मैसेज सही भी है या नहीं है। अपनी तरफ से उसके सही होने का कुर्बानी का असल मकसद अब खत्म होता जा रहा है। 10 लाख 20 लाख का जानवर लेकर सोशल मीडिया पर लगाने से बहुत बेहतर है कि 3 लाख का जानवर लाएं और बाकी 7 लाख किसी की मदद करते हैं। अल्लाह ताला ने खुलूस देखना है, 10 लाख या 15 लाख नहीं देखना। गॉड ब्लेस यू ऑलवेज। बहुत खूबसूरत मैसेज है उस्मान बिन इमदाद। अपने नाम की तरह आप मैसेजेस में भी इमदाद कर रहे हैं, थैंक यू वेरी मच। सलामत रहें, आबाद रहें। टेलीफोन लाइन पे लाइव कॉल्स, अब इतनी देर से बोल रहा हूँ तो गला जो है वो दोबारा से ख़राब होने लगा। अस्सलाम वालेकुम जी।
1: जी वालेकुम अस्सलाम। हम आपको इतना नहीं बोलने देंगे प्यारे भाई, मेरी तरफ से आपको दिली ईद मुबारक।
0: थैंक यू वेरी मच, बहुत बहुत शुक्रिया। सलामत रहें, आबाद रहें। मारिया, कैसी हैं आप?
1: अल्लाह, मुझे तो इस बात की बड़ी खुशी होती है कि आप मुझे पहचान लेते हैं।
0: आवाज़ डिफरेंट है बिल्कुल, आवाज़ का जो टेक्सचर है वो बिल्कुल डिफरेंट है, गायकी की वजह से या फिर शायद आपकी अपनी किसी रियाज की वजह से। तो ये बड़ा डिफरेंट होता है, ये जो बड़े आला पाए के गायक होते हैं ना, उनकी आवाज़ में ऐसे टेक्सचर्स होते हैं क्योंकि उनका गला ख़राब रहता है और वो बड़े सुर वाले होते हैं।
1: ये आपकी जरा नवाजी है जी, वरना मैं इस काबिल नहीं हूँ, लफ्जों के काबिल नहीं हूँ जो प्यारे से लफ्ज आप मुझे बोल रहे हैं। ये आपकी जरा नवाजी है, तो मेरी तरफ से आपको, आपकी टीम को और तमाम सुनने वालों को, सभी को ज़िलहज की और ईद की बहुत बहुत मुबारक हो। और कैसे हैं आप? ठीक है,
0: बिल्कुल ठीक ठाक। आप बताएं, आप कैसी हैं? आप खैरियत से? आप ठीक है?
1: मैं अल्लाह का शुक्र, दुआएं आपकी। और सर अगर टॉपिक बता दें तो बड़ी लेट पहुंची हूँ मैं।
0: बिल्कुल बिल्कुल, आज का जो टॉपिक है वो बिल्कुल ईद से रिलेटेड है। मैंने ये पूछा है कि इस ईद पे हमें सबसे ज्यादा किस चीज का ख्याल रखना चाहिए।
1: जी, मेरे ख्याल में हमें सबसे ज्यादा उन लोगों का ख्याल रखना चाहिए जिन तक कुछ सही से, यानी जो पूरा साल इस ईद का वेट करते हैं।
0: हाँ, जो पूरा साल इस ईद का वेट करते हैं कि इस ईद पे हम तक भी पहुंचेगा।
1: रहमान भाई, ऐसे कुछ लोग होते हैं कि जो, यानी उनकी इतनी नहीं होती कि वो, यानी आम दिनों में ये गोश्त खा सके, ठीक है? ऐसे लोग होते हैं तो वो अपने बच्चों को या मासूम लोगों या अपने रिश्तेदारों में कह रहे होते हैं चलो ईद आएगी, कुछ तो पहुंचेगा ना हमारी तरफ। उनका ख्याल करना चाहिए हमें, लेकिन हम यहाँ क्या कर रहे होते हैं, डॉक्स भाई की बात बिल्कुल बजाय है, ऐसे नहीं होना चाहिए। मैं भी इस चीज के बड़ी खिलाफ हूँ भाई की तरह ना, कि कुर्बानियां कर लेते हैं तो एक दूसरे को लेते देते रहते हैं, सही नहीं होना चाहिए। कर ली है ना,
0: बिल्कुल
1: उसको नहीं, जिसने नहीं की उस तक पहुँचना चाहिए।
0: बिल्कुल सही कहा, बिल्कुल सही कहा, ठीक है।
1: ये तो अल्लाह ताला ने करवाया, मतलब ये अल्लाह पाक, देखिए अल्लाह पाक के हर काम में कोई ना कोई हिकमत होती है ना।
0: یقیناً حکمت
1: اگر انہوں نے قربانی کروائی ہے تو اس میں غریبوں کا بھی فائدہ, قصائیوں کا بھی فائدہ, اور جو قربانی کر رہا ہے اس کے لیے بھی فائدہ. صدقہ جاریہ کہنا
0: صحیح کہا, ٹھیک ہے
1: جی, یہ میری یہ رائے ہے.
0: بہت شکریہ.
1: اس دعا کے ساتھ اجازت چاہوں گی کہ اللہ آپ کو سلامت رکھے. اگر اجازت ہو تو دو شعر, یعنی ایک شعر عید کے حوالے سے
0: سنانا ہے یا گا کے سنانا ہے یا کیا کرنا ہے؟
1: نہیں, ایسے بس ایسے.
0: ہاں سناؤ بتاؤ
1: جی. اچھا جی, سوری معذرت کے ساتھ, بھاول نگر والوں کے نام. عید پھیکی لگ رہی ہے عشق کی تاثیر بھیج دو.
0: اچھا,
1: عید پھیکی لگ رہی ہے عشق کی تاثیر بھیج دو, اگر آ نہیں سکتے تو لباس سے عید میں تصویر بھیج دو. جی بہت شکریہ, اللہ آپ کو, اللہ پاک آپ کو سلامت رکھے. اس دعا سے اجازت چاہوں گی. اللہ حافظ.
0: اللہ حافظ. تھینک یو ویری مچ یار. اچھا ویسے ماریا, یہ ٹھیک ہے. اچھا ایک پکچر مانگنے کے لیے شیر آ گیا پورا. اچھا ہے, ٹھیک ہے. میں نے نا ایک بہت عرصہ پہلے میں نے ایک شیر اپلوڈ کیا, مجھے یاد نہیں ہے. تو ہمارے پروڈیوسر ہیں, بڑا اچھا ان کے ساتھ نا ایک اس شعر کے اوپر مکالمہ ہوا ہمارا نا, شاعر اس میں کیا کہنا چاہتا ہے, اس کی روح اصل کیا ہے. میرے ذہن سے نکل گیا وہ شعر نا, میں بتاؤں گا. عباس تابش کا کوئی شعر تھا, یاد نہیں ہے مجھے. ٹیلی فون لائن پہ ایک اور کال آپ کی ریسیو کرتے ہیں. 1:44, ٹائم بہت تیزی سے گزر رہا ہے. السلام علیکم.
2: وعلیکم السلام ورحمۃ اللہ.
0: حمید گل صاحب کیسے مزاج ہیں؟ میری طرف سے آپ کو بہت بہت عید مبارک.
2: آپ کو بھی عید مبارک, تمام سننے والوں کو, آپ کی FM4 کی ٹیم کو.
0: تھینک یو ویری مچ.
2: میں ہر دفعہ عید پہ یہ سوچتا ہوں عید الاضحیٰ پہ, اگر یہ حکم ویسے ہی صادر ہو جاتا تو بیٹوں کو قربان کرنا ہے کتنا مشکل ہو جاتا.
0: آپ نے صحیح کہا,
2: لیکن اس میں درس مل گیا ہمیں, یعنی کہ اللہ کے راہ میں جب آپ کوئی چیز قربان کرنے لگے پھر آپ نے سوچنا نہیں ہے. میں ہر دفعہ یہی سوچتا ہوں, یعنی آپ کہہ رہے تھے اس عید پہ کہ کیا آپ نے نئی چیز دیکھی, میں ہر دفعہ اس کو ایک نئے اینگل سے دیکھتا ہوں. قربانی کا اپنا مفہوم تو بہت بڑا ہے نا, یعنی آپ اس میں تو بہت ساری چیزیں ہیں قربانی میں, لیکن یہ اسپیسیفک ہے حضرت ابراہیم علیہ السلام کی سنت ہے.
0: جی ہاں بالکل,
2: اس کے حوالے سے بات کر رہے ہیں. تو میں آج بھی یہ سوچ رہا تھا, میں اپنی بیوی سے بیٹھ کے اگر یہ بیٹوں پہ آ جاتا کہ اگر یہ رسم ایسی چل پڑتی جو کہ نہیں چلنی تھی تو پھر کیا ہوتا؟ تو کہتی ہاں یہ تو بڑا مشکل ہوتا. میں نے کہا نہیں, اس میں درد تھا کہ اللہ کی راہ میں, یعنی محبوب چیز پسندیدہ چیز, بیٹے سے زیادہ کیا آپ کو اولاد سے زیادہ کیا پسندیدہ چیز ہے.
0: حالانکہ اشارے میں اگزیکٹلی بیٹا نہیں کہا گیا تھا, اشارے میں یہ کہا گیا تھا کہ اپنی سب سے قیمتی چیز قربان کرو. تو وہ تلاش کر رہے تھے, میری سب سے قیمتی چیز تو اسماعیل ہے.
2: اسماعیل ہے, تو وہ اسی لیے میں نے کہا کہ اولاد سے زیادہ قیمتی چیز کیا ہو سکتی.
0: ہاں بالکل ایسے ہی, بالکل ایسے ہی.
2: اولاد سے زیادہ تو آپ کچھ نہیں کر سکتے نا.
0: جی ہاں,
2: یعنی درس ہمیں یہ ملا کہ اللہ کی راہ میں آپ اسی طرح چیزوں کو قربان کریں جس طرح آپ اپنے بیٹے کے لیے سوچ رہے ہیں. مطلب اس میں آپ ہچکچائیں مت, بالکل آپ کو ہچکچاہٹ نہیں ہونی چاہیے کہ آپ سوچتے ہیں آپ نہیں نہیں بس ٹھیک ہے یہ اللہ کا حکم ہے. بیٹے نے کہا تھا کہ کر گزرے ابا جان آپ مجھے صابر پائیں گے, میں گلہ کرنے والے میں سے نہیں ہوں گا, آپ مجھے وہ بالکل اسی طرح پائیں گے. تو یہ قربانی کا جو ہمیں درس ملتا ہے ہر سال.
0: پھر
2: کتنے خوبصورت جانور ہیں, کاش ہم بھی کسی جانور میں سے ہوتے جو قربان ہو جاتے. یہ بھی میں کبھی کبھی سوچوں ہر دفعہ قربانی کی, یا اگر میں دیکھیں نا میں ہی اگر کوئی جانور ہوتا یا آپ کوئی جانور ہوتے تو دیکھیں اللہ کی مور ہے نا اس پر,
0: ایسے
2: ذبح ہوا نہ کوئی حساب کتاب ہے, وہ سیدھا چلا گیا. تو وہ کسی عالم نے کہا نہیں ایسا نہیں ہے, یہ تو جائیں گے, لیکن اور جنہوں نے کسی کا ہاتھ مارا ہوگا نا, یعنی ایک جانور نے کسی کو اگر ٹکر ماری ہوگی اس کا بدلہ بھی قیامت والے دن ٹکر میں ہی لیا جائے گا. قرآن بڑا کھلا کھلا اور بڑا واضح واضح ہے, اس کے حکم جو ہیں وہ بڑے सामने सामने, उसमें कोई ऐसी बात नहीं है। बहरहाल अच्छा प्रोग्राम कर रहे हैं आप, पूछ रहे हैं सलाम इतने,
0: बहुत शुक्रिया,
2: अल्लाह सब की कुर्बानियों को कबूल करे।
0: आमीन आमीन आमीन सुम आमीन। थैंक यू वेरी मच हमीद गुल साहब आपकी। अरे अरे अरे ये क्या हो गया, अरे अरे अस्सलाम वालेकुम, कैसे हैं डॉक्स? यस डॉक्स आ चुके हैं हमारे सामने, इधर आओ इधर आओ। मैं ये सीट आपको देना चाहता हूँ। अच्छा अच्छा अच्छा अच्छा अच्छा ठीक है ठीक है ठीक है, आप हमें दोस्त समझते ही नहीं है, हम क्या कर सकते। लेकिन मैं ये कहूँगा कि हमें समझते हैं तो आ चुके हैं कि ये भी मेरा दोस्त है। माफ कर दे मुझे आज, बस आपको पता है ना ये जो ईद होती है इसमें ज़रा थोड़ा सा बाज़ुकात हम देरी से भी कुछ जगहों पे पहुँचते हैं, लेकिन ये तो मेरी पसंदीदा जगह, ये ट्रैक सुना आपने? ये
3: मैं सिर्फ आपको ईद मुबारक कहने आया था, एक्चुअली मेरा एक दोस्त है।
0: अच्छा अच्छा,
3: आज उसने सरप्राइज दिया ना, सुबह यूके से आया।
0: अच्छा ठीक है,
3: मतलब हमारा बड़ा पुराना बचपन का दोस्त है।
0: हुँ।
3: चला गया था, ये अचानक से नाजल हुआ और मैं घर लगा था कुर्बानी वगैरह में, तो उसका बेटा आया पहले ना, मैं उसे देख के हैरान हुआ। मैंने कहा आप किधर,
0: आप किधर आए?
3: मुझे दादू ने कहा था बाबा नहीं है तो आप चले जाओ इस दफा, वो और मैं इकट्ठे कुर्बानी करते हैं हर साल।
0: ठीक है,
3: तो मैं देख के परेशान, यार हार्डली यू आर लाइक 11-12 ईयर्स ओल्ड, आए कैसे हो? मैंने कहा बाइकिया पे आया हूँ।
0: अच्छा पूरा,
3: मैंने कहा बाइकिया पे अकेले कैसे आए हो? कोई आया होगा लेके? कहने नहीं मैं अकेला आया हूँ।
0: अच्छा,
3: बाइकिया बुक कैसे की? मैंने खुद ही कर ली।
0: अरे
3: मैं और परेशान हो गया, मैं कि यार दिस इज समथिंग सीरियस, कि यार इतना इमोशनल सीन क्रिएट कर दिया उसने। मैं हैरान हो गया, मैं कहा अच्छा। मैंने फिर पूछा, मैंने कहा कोई आया होगा? नहीं मैं अकेला ही आया हूँ।
0: अच्छा,
3: मैंने फिर उसे ड्रिंक वगैरह पिलाई, मैं कहा चलो बैठो। और अब मैं समझ
0: अच्छा, अभी तक वो बाहर नहीं आया, क्या
3: मैं कहा यार
0: सब्र है क्या सब्र?
3: मैं हैरान, अब मैं इतना छोटा बच्चा है, इसको क्या कहूँ क्या करूँ, इसको क्या करना है? मैंने कहा क्या खाओगे बताओ, चलो बर्गर पिज्जा शॉर्मा जो भी आप
0: वो
3: आए हो तो मैं नहीं, मैंने कुछ नहीं खाना। मैं कहा नहीं नहीं अब तो कुछ तो खाना पड़ेगा। मैंने उसे पकड़ा, मैं उसे किचन की तरफ लेके जा रहा, तो वो मुझे कहता एक मिनट पहले मेरी बात सुने, बाहर आए। मैं कहा हो सकता है कुछ भेजा हो उसने दोस्त ने मेरे, कुछ लेके आया हो।
0: अच्छा,
3: मैं बाहर गया हूँ तो मुझे नहीं पता चला, साथ ही मैंने देखा टोपी पहन के वो बैठा हुआ। And I was so surprised. तो फिर मैं जुत्ती पाई सी, मैं जुत्ती
0: लाके
3: हम बैठे थे, मैं निकल रहे हैं, आपको ईद मुबारक कह दूं, वंस अगेन सबको ईद मुबारक। कल का शो इकट्ठा करना है कंबाइन,
0: ओके डन,
3: कल लाजमी आना
0: है,
3: इसके बगैर मजा नहीं आएगा।
0: यस ओके
3: डन करें,
0: डन, शोरबा हूं ना मैं इधर। थैंक यू वेरी मच डॉग, सलामत रहे आप, ईद मुबारक। नहीं एक बार फिर सही ना, ये मेरे लिए भी सरप्राइज था। डॉग्स ने जैसे कहा ना कि उनको सरप्राइज दिया उनके दोस्त ने, और मेरे दोस्त ने मुझे सरप्राइज दे दिया। ठीक है, जबरदस्त, मजा आया मजा आया मजा आया। ठीक है, अच्छा लगा अच्छा लगा। ये वाला माइक बंद करना है और इसको, यस थोड़ा सा। 51 मिनट हो चुके हैं, 9 मिनट भाई। अरे वसीम साहब अस्सलाम वालेकुम, अस्सलाम वालेकुम, अस्सलाम वालेकुम,
4: ईद मुबारक,
5: ईद मुबारक सर, कैसे हो?
4: बहुत बहुत बहुत
5: सब फर्स्ट क्लास,
4: शुक्र है लगा फर्स्ट क्लास। आप
0: सारा दिन मैं जिस तरह जिस हालत में था ना वो मैं आपको नजर नहीं आया,
4: मेरी तरफ से तमाम सुनने वालों को।
0: यस यस वो भी खोला होगा। थैंक यू वेरी मच वसीम साहब, कैसे मिजाज हैं
4: खरीद से?
0: यानी इसके बाद जो है वो मजा दुबाला होने वाला है ईद का। अच्छा मैंने ना आज कोई शायरी कोई सैडनेस रोना तो
4: मेरा भी यही प्रोग्राम है आज, ऐसे ही है ऐसे ही है।
0: मैंने जरा चुक के रखा काम,
4: मतलब आपके बाद मतलब खाल उतरने के बाद अब गोश्त बनने की तैयारी है।
0: ओह
4: قربانی کی عید ہے نا.
0: یس یس یس یس.
4: تو آپ نے بکرے شپرے ذبح کر لیا, میں آ گیا ہوں فائنلی اس کو ٹچ دینا کبابوں کا قیمہ بنانے کے لیے.
0: فائنل ٹچ کی بات کی ہے, یہ کمال صاحب کمال.
4: فائنل ٹچ جو ہوتا ہے مائی ڈاس ٹچ ہوتا ہے.
0: یس,
4: جنوں بھی ہاتھ لاتے ہو سونے کا بن جاتا ہے. پلیز کنٹینیو کریں.
0: تھینک یو ویری مچ, تھینک یو ویری مچ, تھینک یو ویری مچ. آپ نے سنا وسیم احمد کی خوبصورت آواز, اور میرے بعد کچھ ہی دیر بعد وہ آپ کے ساتھ مخاطب ہوں گے اپنے پروگرام میں. اب یہ دیکھتے ہیں کہ یہ جو عید کی ٹرانسمیشن میں وہ جو ہلا گلا کرتے ہیں وہ کیسا مزہ آئے گا, ٹھیک ہے نا. میں بھی سنوں گا آپ سب کے ساتھ, ٹھیک ہے نا. بائی دا وے, ایک ٹریک جو ہے مجھ سے فرمائش کیا تھا ابھی, کون سا ٹریک تھا, کون سا ٹریک تھا, یہ والا ٹریک تھا کہ یہ والا ٹریک تھا, یہ والا ٹریک تھا, یہ والا ٹریک تھا. یس, ٹھیک ہے. السلام علیکم, عید مبارک برادر. مائی نیم از بابر فرام سیالکوٹ. پلیز سانگ لگا دیں, چلو ایک بار پھر سے اجنبی بن جائیں ہم دونوں. ماہی خان اور بادشاہ خان نہیں پلے کر پاؤں گا, ٹائم نہیں ہے. مزہ آ گیا وسیم صاحب کے ساتھ, ہمیشہ ہی بڑا مزہ آتا ہے. تو یہ طے رہا کہ کل رات 10 سے 12 کے پروگرام میں آپ سے دوبارہ ملاقات ہونے والی ہے. ڈاکس نے ابھی آپ کو بتا دیا, میں ضیاء انجم اور ڈاکس کل رات 10 سے 12 کے پروگرام میں دوبارہ سے آپ سے مخاطب ہوں گے, باتیں کریں گے اور مزہ آئے گا. محمد صدیق ڈار ہمارے ساتھ, السلام علیکم آر جے رحمان بھائی اینڈ آل سویٹ لسنرز, ایف ایم 101 شو از ویری نائس, تھینک یو ویری مچ. مرینا بلال ہمارے ساتھ, السلام علیکم آر جے رحمان, ویلکم مرینا فرام لاہور, تھینک یو ویری مچ. امل حبیب ہمارے ساتھ, عید مبارک رحمان, تھینک یو ویری مچ, خیر مبارک. محمد صدیق ڈار, نائس لکنگ, تھینک یو ویری مچ. بہت پرانی پکچر ہے, اس کا یہ ٹرینڈ چینج کرنے والے ہیں, ابھی اس پہ بات کریں گے نیکسٹ پروگرام. مرینا بلال عید مبارک کہہ رہی ہیں, بہت بہت شکریہ, تھینک یو ویری مچ. جتنے بھی لوگوں نے مجھے عید مبارک کہا آپ سب کا بے حد شکریہ. 4471 پہ پیغامات پہنچانے والوں کا بے حد شکریہ, کالز کرنے والوں کا بے حد شکریہ. لاسٹ لائیو کال پروگرام کا حصہ بنا رہا ہوں. السلام علیکم جی.
6: وعلیکم السلام, بہت معذرت کے ساتھ رحمان
0: جی,
6: میں بہت شکریہ ادا کرنا چاہ رہی تھی, وہ جنہوں نے آپ کو میسج کر کے بتایا ہے
0: جی
6: یہ میں نے غلط پڑھا تو, لیکن رحمان اتنے وسوخ کے ساتھ وہ تو میسج آ رہے تھے, سارے آ رہے تھے, اسی میں تھا یہ بھی, لیکن بہرحال غلط ہو سکتا ہے کیونکہ انہوں نے وہاں وہ رہتے ہیں, انہوں نے بتایا تو میں ان کا بہت بہت شکریہ ادا کروں گی کہ چلے, میری بھی سیٹسفیکشن ہو گئی کیونکہ یہاں سے بھی کافی لوگ گئے ہوئے تھے تو ذرا.
0: بہت شکریہ, تھینک یو ویری مچ پروین صاحب, سلامت رہیں.
6: آپ کا بھی بہت شکریہ کہ آپ نے بڑی اچھی طرح سے مجھے کر لیا ہے. ذرا پروین صاحب غور سے سنیے گا, میں نے کہا کیا بات ہے بھائی, ہمارے ان کو میری جانب سے السلام علیکم, عید مبارک, اگر مل گئی پھل تو بات کریں گے. اللہ حافظ رحمان, جیتے رہیے, آباد رہیے,
0: اللہ حافظ. اللہ حافظ. لاسٹ لائیو کال, السلام علیکم جی.
7: وعلیکم السلام
0: جی, کون بات کر رہے ہیں؟ اس سیٹ پہ کس چیز کا خیال رکھنا چاہیے, یہ میں نے آپ سے سوال پوچھا. بہت سے لوگوں نے اپنے اپنے سوچ کے مطابق, اپنے اپنی پرواز کے مطابق, اپنے اپنے وسعت اور خیالات کے مطابق جواب دیا. بہت اچھا لگا مجھے, خاص طور پہ سفید پوش لوگوں کے حوالے سے جو بات کی بہت سارے لوگوں نے, وہ جو سامنے سے آ کر ہاتھ پھیلا کر مانگتے نہیں ہیں, وہ جو اس چیز کا بھی احساس دلانا مناسب نہیں سمجھتے کہ گھر میں پکانے کے لیے کچھ بھی نہیں ہے, بل دینے کے لیے بھی پیسے نہیں ہیں, اور بہت سارے مسائل. ایسے لوگوں کو تلاش کرنے کی کوشش مجھے لگتا ہے کہ ضرورت نہیں ہوتی جب آپ اللہ کا کام کرنے کے لیے نکلتے ہیں. نیت آپ کی صاف ہوتی ہے تو راستے وہ خود ہی بنا دیتا ہے, ان لوگوں تک وہ خود ہی پہنچا دیتا ہے. آپ تلاش کریں گے تو یہ بہت اچھی بات ہے, بہت اچھی بات ہے. بہرحال